तपाईँ सुन्दै हुनुहुन्छ क्यानबेरा आवाज, क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा 2XXFM 98.3 मा। हामीले भर्खरै सुन्यौं राजु लामाको आवाजमा कति छन्, अब हेरौं यो हप्ता क्यानबेरामा भइरहेका केही प्रमुख कार्यक्रमहरू। गत हप्ता मदर्स डे परेकोले मदर्स डे लक्षित विभिन्न कार्यक्रमहरू भएका थिए, पक्कै पनि यहाँहरूले पनि सहभागी हुनुभयो होला। अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीले सञ्चालन गर्ने पाठशाला नेपाली कक्षामा विद्यार्थी भाइ बहिनीहरूले पनि मदर्स डे लक्षित गरेर आफ्नो आर्ट र क्राफ्ट गर्नुभएको थियो। साथसाथै नेसनल पोर्ट्रेट ग्यालरीमा पनि प्रदर्शनीहरू भइराखेका छन्। मेको 8 देखि मेको 14 सम्म निशुल्क प्रदर्शनीहरू भइराखेका छन्। यदि तपाईँ इच्छुक हुनुहुन्छ प्रदर्शनीमा पनि जान सक्नुहुन्छ। त्यसै गरी नेसनल फिल्म एन्ड साउन्ड आर्काइभ अफ अस्ट्रेलियामा डकुमेन्ट्रिजहरू र साथसाथै अन्य चलचित्रहरू चाहिँ प्रदर्शनीमा छ। टिकट शुल्क $8 लेखिएको छ। यदि तपाईँ फिल्ममा डकुमेन्ट्रीमा चाहिँ एकदमै आफ्नो इन्ट्रेस्ट राख्नुहुन्छ भने तपाईँले यो कार्यक्रममा पनि सहभागी हुन सक्नुहुन्छ। त्यसै गरी ब्यान्फ माउन्टेन फिल्म फेस्टिभल भनेर मेको 13 देखि 16 सम्म चाहिँ यो माउन्टेनसँग सम्बन्धित, पहाडसँग सम्बन्धित होइन, पहाड हिमालसँग सम्बन्धित चाहिँ एउटा यो प्रदर्शनी, यो पनि एउटा मुभी प्रदर्शनी नै हो, चलचित्र प्रदर्शनी जस्तो हुँदैछ। पर्वतारोहण गर्ने व्यक्तिहरूले चाहिँ आफ्नो अनुभवहरूलाई चाहिँ एउटा डकुमेन्ट्री बनाउनु भएको छ र त्यसलाई प्रदर्शनी गरिँदैछ होइन। यो साथसाथै अब अर्को एउटा एकदमै रोचक कार्यक्रम हुँदैछ, त्यसको नाम बेबिज इन आर्म होइन। यो चाहिँ 13 मेमा हुँदैछ। यसमा चाहिँ एकदमै यङ, एकदमै हुन्छ नि हाम्रो कलिला बाल बालिकाहरूलाई लक्षित कार्यक्रम हो। कलिला बाल बालिका छन् भने यहाँ अभिभावकहरूले चाहिँ लिएर जान सक्नुहुन्छ। त्यसमा अब अभिभावकहरूलाई पनि चाहिँ एकदमै एकछिन आफ्नो लागि टाइम हुने खालको चाहिँ कार्यक्रम छ। त्यति भन्दै अब अहिलेको कार्यक्रमहरू यति नै छ होइन यो हप्ताको लागि। यहाँहरूले आफ्नो अनुकूल मिलाएर जान सक्नुहुन्छ। र अर्को चाहिँ तपाईँहरू अब लाइब्रेरी कतिको जानुहुन्छ होइन, एसिटी लाइब्रेरिजहरू चाहिँ विभिन्न सबरमा रहेकोले गर्दाखेरि लाइब्रेरीले पनि बाल बालिका लक्षित र वयस्कसँग सम्बन्धित पनि कार्यक्रमहरू गरिरहेको छ। बाल बालिकाका लागि चाहिँ नेपाली भाषामा कथा वाचन कार्यक्रम पनि महिनाको एउटा हुने गर्छ वुडन लाइब्रेरीमा। त्यस्तै खालका कार्यक्रमहरू, विगल गिगल भन्ने कार्यक्रमहरू पनि हप्तै पिछे भइराख्छन्, र अन्य स्टोरी टेलिङ होइन, अन्य कथा वाचनहरू पनि विभिन्न लाइब्रेरीमा चाहिँ भइरहेको जानकारी यहाँहरूलाई दिन चाहे। यदि बाल बालिका छन् र उहाँहरूलाई लिएर जान चाहनुहुन्छ भने चाहिँ यो निकै राम्रो अवसर हुनेछ। अब यति भन्दै अबको पालो रहेको छ अर्को गीतको। अबको गीत रामकृष्ण ढकालको आवाजमा नजिक आउनुमा।

0: तपाईं सुन्दै हुनुहुन्छ क्यानबेरा आवाज क्यानबेराबाट नेपाली समुदायको लागि भोइस अफ क्यानबेरामा 2XXFM 98.3 म प्रतिष्ठाको साथमा हामीले भर्खर सुन्यौं नजिक आउनुमा रामकृष्ण ढकालको आवाजमा अब आज क्यानबेरा आवाजमा इन स्टुडियो इन्टरभ्यू सेगमेन्टमा हामीसँग हुनुहुन्छ आनन्द देवकोटा आनन्दजी एएनयूमा पिएचडी गर्दै हुनुहुन्छ र उहाँ फ्यामिलीसँगै क्यानबेरामा बस्दै हुनुहुन्छ आनन्दजी कार्यक्रममा स्वागत छ
1: धन्यवाद प्रतिष्ठाजी
0: कस्तो हुनुहुन्छ
1: आरामै छु
0: क्यानबेरा बसाई विद्यार्थीको रूपमा कस्तो हुँदैछ
1: क्यानबेरा बसाई विद्यार्थीको रूपमा त रमाइलो छ अब बिहान र दिउँसो म प्रायः जसो कलेजमै हुन्छु र साँझको समयमा र बिदाको समयहरूमा चाहिँ म परिवारसँग घरमै बसेर घुमघाम अथवा घरायसी काममा व्यस्त हुन्छु
0: त्यसो भए तपाईँले क्यानबेरा बसाई एकदम इन्जोय गरिराख्नु भएको छ होइन
1: हजुर
0: तपाईँले यो रिसर्च केमा गर्दै हुनुहुन्छ अहिले
1: म चाहिँ अहिले क्रफर्ड स्कुल अफ पब्लिक पोलिसी एएनयूमा चाहिँ पढ्दैछु पिएचडी गर्दैछु मेरो यो रिसर्चको विषय चाहिँ ग्रामीण जनजीविकामा वातावरण र सामाजिक आर्थिक परिवर्तनको के कस्तो प्रभाव रहेको छ भन्ने विषयमा चाहिँ म अध्ययन गर्दैछु अहिले जुन वातावरण समस्याहरू देखिएको छ नि जुन क्लाइमेट चेन्ज भनेर हामी भन्छौँ र सामाजिक आर्थिक परिवर्तनहरू छ जस्तो बसाइ सराईहरूको कुराहरू छ धेरै नेपालमा देखिएको छ त्यसले गर्दाखेरि चाहिँ नगदे बाली उत्पादन गर्ने कृषकहरूको चाहिँ जीवनमा कस्तो असर पारेको छ उहाँ त्यसको असरबाट कसरी चाहिँ कोप गर्दै हुनुहुन्छ भन्ने विषयमा चाहिँ मेरो अध्ययन हो
0: तपाईँले यहाँको अध्ययनको बारेमा अलिकति हामीसँग विस्तृत रूपमा राखिदिनु भयो होइन अब यहाँको अनुभवमा ग्रामीण कृषिको अवस्था कस्तो देख्नु भएको छ
1: अहिले त म अझै पनि डेटा एनालाइसिसको फेजमा छु मैले विभिन्न परिणामहरू खेलाउँदै मैले प्रस्तुतिकरण गर्दैछु थेसिस पनि लेख्दैछु र मैले फिल्डमा जाँदाखेरि मैले देखेको विभिन्न थरी कुराहरूमा चाहिँ जस्तो हरेक ठाउँमा चाहिँ पहाडी विशेष गरी पहाडी क्षेत्रहरूमा चाहिँ यो निर्वाह मुखी कृषिहरू चाहिँ घट्दो क्रममा छ र नयाँ पुस्ताकी युवाहरूले चाहिँ धेरै जस्तो यो कृषिबाट विमुख भए पनि नयाँ कृषिमा अझै रमाइरहनु भएको युवाहरू चाहिँ व्यावसायिक कृषिमा पनि उहाँहरूले चासो देखाउनु भएको छ व्यावसायिक कृषिहरू जस्तो अब नगदे बालीमा अब अलैँची हुनसक्छ अथवा चाहिँ मौरी पालन हुनसक्छ अथवा चाहिँ बाख्रा पालन व्यावसायिक बाख्रा पालन हुनसक्छ त्यस्ता विषयहरूमा नि उहाँहरूले विभिन्न थरी चासोहरू देखाएर ग्रामीण क्षेत्रमा उहाँहरू कृषि कर्ममा लाग्दै हुनुहुन्छ साथसाथ चाहिँ मैले देखेको चाहिँ अब यो वातावरणीय परिवर्तनहरू क्लाइमेट चेन्जको कारणले गर्दा र बसाइ सरेको समस्याले गर्दा फेरि परिवारहरू विभिन्न थरीका जनजीविकाको स्ट्राटेजीहरू भनौँ न विभिन्न थरीका कृषि कर्महरू चाहिँ जनजीविकाको कर्महरूमा चाहिँ लाग्दै हुनुहुन्छ मैले अध्ययन गरेको ठाउँमा चाहिँ एउटा खुट्टा चाहिँ नगदे बाली अलैँची खेतीतिर छ भने अर्को खुट्टा चाहिँ बसाइ सराईमा छ उहाँहरू नगदे बाली र बसाइ सराईलाई सँगसँगै अगाडि लगिरहनु भएको छ साथसाथ चाहिँ अर्को हातमा चाहिँ निर्वाहमुखी कृषिलाई पनि अगाडि लगिरहनु भएको छ यसरी चाहिँ जनजीविकाको कर्महरूलाई चाहिँ सँगसँगै अगाडि बढाएर उहाँहरू चाहिँ आफ्नो जीवन निर्वाह गर्दै हुनुहुन्छ तर मैले देखेको कुरा चाहिँ यसमा चाहिँ उपयुक्त सरकारी नीतिको अभाव र सहायताको अभावको कारणले गर्दा फेरि व्यावसायिक कृषि र नगदे बालीहरू जुन कृषि उत्पादन गरिरहनु भएको छ त्यो चाहिँ फर्स्ट आउन सकेको छैन
0: धन्यवाद आनन्दजी तपाईँले हामीलाई एकदमै रिसर्चको राम्रो फाइन्डिङ्सहरू सेयर गरिदिनु भयो अब अलिक रिसर्चको कुरालाई यहीँ थाती राखेर थोरै पारिवारिक जीवन अथवा पारिवारिक तपाईँको यहाँ परिवारसँग बस्दै हुनुहुन्छ अनि तपाईँ परिवारसँग बस्दै गर्दाखेरि विदेशमा विद्यार्थी जीवन र पारिवारिक जीवन चाहिँ कसरी सन्तुलित गर्दै हुनुहुन्छ भन्ने बारेमा हामीलाई थोरै त्यो चर्चा गर्न मन लाग्यो त्यो बारे थोरै केही भनिदिन सक्नुहुन्छ
1: पक्कै पनि अब विद्यार्थी जीवन र पारिवारिक जीवन अब जीवनको एउटा पाटो नै हो अब धेरै जसो व्यक्तिहरूले चाहिँ आफ्नो पिएचडी भनौँ न अलि विवाह अगाडि नै सुरु गर्नुहुन्छ तर म चाहिँ अलिकति ढिलो भएँ यस मामिलामा मेरो सानो नानी भएपछि मैले पिएचडी सुरु गरेको थिएँ र पिएचडी सुरु गरेपछि केही वर्षपछि मैले उहाँहरूलाई चाहिँ क्यानबेरा पनि बोलाएर अलिकति गाह्रो पनि हुँदो रहेछ अब दिउँसो दिनभरि कलेज जानुपर्ने बेलुका घरमा गएर समय परिवारलाई दिनुपर्ने आफ्नो पढाइको कामहरू गर्न नपाउने भएको कारणले आफ्नो बेलुका गर्न मन लागेको बेलामा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ गर्नलाई अनि अरू बेलामा पनि अब कतिपय विद्यार्थीहरूले अब बिदाको समयमा चाहिँ अब आफ्नो पिएचडीलाई प्राथमिकता राखेर काम गरिरहनु भएको हुनुहुन्छ मैले चाहिँ अब परिवारलाई पनि प्राथमिकता राख्नुपर्ने भएको कारणले गर्दा फेरि बिदाको बेलामा उहाँहरूसँग रमाउनु पर्ने घुम्नु पर्ने अवस्था पनि छ त्यसले गर्दाखेरि समय मिलाउन चाहिँ समय दिनलाई चाहिँ समय ब्यालेन्स गर्नलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ नभए त अरू कुरा त राम्रो छ
0: भनेपछि परिवारसँग बस्दाखेरि आफ्नै एउटा अब राम्रो पक्ष पनि छ र अलिकति पनि चुनौती पनि छ होइन त अब आनन्दजी हामी लगभग अन्तर्वार्ताको अन्त्य अन्त्यतिर आइसक्यौँ होइन तपाईँलाई मेरो अन्तिम प्रश्न चाहिँ पिएचडी गर्न आउने विद्यार्थीहरू होइन अथवा नेपालबाट क्यानबेरा पढ्न आउने विद्यार्थीहरूलाई यहाँले कस्तो सुझाव दिनुहुन्छ क्यानबेरा बस्न आउनेहरूलाई
1: क्यानबेरा अब कुन लेभलमा पढ्दै आउँदै हुनुहुन्छ त्यसमा चाहिँ भर पर्ने भयो. म चाहिँ विद्यार्थी पिएचडीको विद्यार्थी भएको कारणले गर्दा फेरि म पिएचडी विद्यार्थीहरूलाई नै सुझाव दिन्छु, विशेष गरी जसको चाहिँ परिवार छ, जो चाहिँ परिवार लिएर चाहिँ क्यानबेरामा पढ्दै आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ अब क्यानबेराको धेरै जस्तो विश्वविद्यालयमा त पिएचडी स्कलरसिपहरू दिइन्छ, त्यो कारणले गर्दा फेरि आर्थिक पक्षलाई चाहिँ अलिकति सहज हुनसक्छ उहाँहरूको लागि. त्यो भन्दा भन्दै परिवार भएको कारणले थप जिम्मेवारी थप आर्थिक भारहरू हुने भएको कारणले गर्दा फेरि आर्थिक व्यवस्थापन चाहिँ अलिकति राम्रो सोच विचार गरेर आउनुपर्ने हुन्छ. र बालबच्चा छन्, अब बुढाबुढी मात्र भइयो भने अब धेरै समय दिन नसकिने, अरूले हेर्न नमिल्ने, अब डे केयरहरू पनि महँगो भएको, अब टेम्पोरेरी रेस्टुरेन्टहरूलाई डे केयरहरू महँगो छ, त्यही भएर डे केयरमा हाल्न पनि गाह्रो हुने भएको कारणले एकातिर काममा धेरै समय दिन नपाउने, अर्कोतिर बालबच्चालाई धेरै समय दिनुपर्ने, त्यो भएको कारणले आर्थिक उपार्जनको माध्यमहरू कम लिमिटेड हुने भएको कारणले गर्दाखेरि चाहिँ आर्थिक पक्षलाई चाहिँ अलिकति ध्यान दिएर चाहिँ तपाईँले सोच विचार गरेर आउनुपर्छ जस्तो लाग्छ.
0: हस्, धन्यवाद आनन्दजी, यहाँले आफ्नो समय दिनुभयो हाम्रो रेडियोमा आएर भोइस अफ क्यानबेरामा आफ्नो केही विचारहरू दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद.
1: हस् प्रतिष्ठाजी, तपाईँले मलाई समय दिनुभयो, स्टुडियोमा बोलाउनु भयो, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद.
0: इन्टरभ्यू सेगमेन्ट पछि यहाँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ क्यानबेरा 2XXFM 98.3 श्रोताबिन्दहरू. अबको पालो छ एउटा सुमधुर गीतको. अबको गीत आज तिम्रो कुरा चल्यो, उदय मनिला सोताङको आवाजमा. इन्जोय दिस ट्र्याक.

हामीले भर्खरै सुन्यौं उदय मनिला सोताङको आवाजमा आज तिम्रो कुरा चल्यो। तपाईँ अहिले मसँग हुनुहुन्छ, म प्रतिष्ठा, 2XXFM 98.3 I hope you enjoyed this track. अबको पालो छ नेपालको मुख्य चर्चाको विषय गर्ने बेला। तपाईहरुले एकदम रुचाउनु भएको यो सेगमेन्टमा मैले आज लिएर आएको छु नेपालका केही चर्चाका विषयको विषय गर्ने बेला। तपाईहरुले एकदम रुचाउनु भएको यो सेगमेन्टमा मैले आज लिएर आएको छु नेपालका केही

हान्टा भाइरसको जोखिम बढिरहेको बेलामा नेपालले पनि सतर्कताका केही उपायहरू अपनाउन थालेको छ। अर्को देशमा भएको हान्टा भाइरस प्रकोपमा 3 जनाको मृत्यु भइसकेपछि स्वास्थ्य अधिकारीहरूले चाहिँ अन्तर्राष्ट्रिय यात्रु मार्फत जोखिम बढ्न सक्ने भन्दै अहिले नेपालको एयरपोर्ट, नेपालका नाकाहरूमा पनि सतर्कता अपनाइएको छ। र यो भाइरस, हान्टा भाइरसको मृत्यु दर चाहिँ 35-40% हुन सक्ने बताइएको छ। अब साथसाथै काठमाडौँको अहिले सुकुम्बासी बस्ती हटाउने अभियान त अब यो केही समयदेखि हामीले विभिन्न समाचारहरू सामाजिक सञ्जालमा देखि नै राखेका छौँ। प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बागमती किनारको सुकुम्बासी बस्ती हटाउने अभियानलाई निरन्तरता दिइ नै राखेको छ। अहिलेसम्म 3500+ संरचनाहरू हटाइएको छ, साथै यसले चाहिँ 25,000 मानिसहरू प्रभावित भएको सरकारी तथ्याङ्कले बताउँछ। अब सरकारले चाहिँ भूमिहीनलाई सम्मानजनक आवास उपलब्ध गराउने दावी गरेको छ। आशा गरौँ यो काम चाहिँ छिटोभन्दा छिटो हुनेछ। अब हामीले हेर्ने हो भने गत हप्ता बुद्ध जयन्ती थियो, बुद्ध जयन्ती देशैभरि मनाइयो। स्वयम्भू, बौद्धनाथ, लुम्बिनी लगायत स्थानहरूमा बुद्ध जयन्ती भव्य रूपमा मनाइएको छ। भक्तजनहरूले पूजा, दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम र स्तूप रङरोगनमा पनि सहभागिता जनाए। अब हामीले अलिकति आर्थिक अपडेट हेर्ने हो भने चाहिँ IMFले नेपाललाई दिएको एक्सटेन्डेड क्रेडिट फेसिलिटी कार्यक्रम चाहिँ July 11, 2026 लागि बढाएको छ। यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ। म प्रतिष्ठा, कार्यक्रम भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को हप्ता यही दिन यही समय फेरि पनि भेट्ने नै छौँ 98.3 XXXFM। जाँदा जाँदै तपाईँहरूलाई निमा रुम्बाको आवाजमा यो मिठो सुमधुर गीत।